0: देखिएको छ। बोर्डका अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका 1273 जना मध्ये 147 नेपाली कामदारले आत्महत्या गरेका थिए।
1: आर्थिक वर्ष 2082-83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकिन। सरकारले 7,788,80,00,000 रूपियाँ पूँजीगत खर्च छुट्याएकामा 31 असारसम्म 1,90,00,000,000 रूपियाँ मात्र खर्च भएको छ। यो वार्षिक लक्ष्यको 46.79% मात्र हो। आर्थिक वर्ष 2082-83 पूँजीगत खर्च 6 वर्ष यताकै कम हो। यसअघि आर्थिक वर्ष 2076-77 कोविड लगायतका कारण वार्षिक लक्ष्यको 46% मात्र पूँजीगत खर्च भएको थियो। त्यो वर्ष पूँजीगत खर्चका लागि 4,08,00,000,000 विनियोजन गरिएकामा 1,89,00,000,000 मात्र खर्च भएको थियो। त्यस यता एक वर्ष 57% र बाँकी 4 आर्थिक वर्षमा 60-65% बीचमा पूँजीगत खर्च भएको थियो।
0: 27 लाख लाइसेन्स छापिए शीर्षकमा गोर्खापत्रमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौं कुर्न नपर्ने भएको हो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएपछि वर्षौंदेखि बाँकी रहेको काम 3 महिनामै सम्पन्न भएको छ। 4 वर्षदेखि छाप्न बाँकी रहेका 29 लाख प्रति लाइसेन्स मध्ये 27 लाख प्रति छपाई सम्पन्न भएको र बाँकी 2 लाख लाइसेन्सको समयावधि 1 वर्षभन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ।
1: आजबाट नयाँ आर्थिक वर्ष 2083-84 शुरू भइसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि शुरू भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू पनि आजबाट कार्यान्वयनमा जाने भएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 लागि 21,23,00,000,000,000 रूपियाँको बजेट प्रस्तुत गरेको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राज्य सभाको संयुक्त बैठकमा जेठ 15 गते शुक्रबार अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभयो। बजेटमा चालूतर्फ 12,70,00,000,000,000 रूपियाँ विनियोजन प्रस्ताव गरिएको छ, जुन कुल बजेटको 69.8% हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। असार सकिँदा मुलुकभर झण्डै 62% क्षेत्रफलमा धान रोपाई भएको छ। कृषि विभागका अनुसार बिहिबारसम्म मुलुकभर 61.62% धान रोपाई भएको हो। गत वर्ष यस अवधिमा 72.14% रोपाई भएको थियो। गत वर्षको तुलनामा अहिले 12% रोपाई कम भएको छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुधी अग्रवाल तथा विभिन्न कम्पनी विरूद्ध पूरक अभियोग पत्र दर्ता गरेको हो।
1: सुदूरपश्चिम प्रदेश लगातार दोस्रो पटक बजेट शून्यतामा पुगेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले ल्याएको बजेट असार मसान्तभित्र प्रदेश सभाबाट पारित हुन नसकेपछि शुक्रबारदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार पनि सकिएको छ।
2: नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जा, विद्युतीय सार्वजनिक यातायात, निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियममा सुधार गरेको छ। केन्द्रीय बैंकद्वारा बुधबार जारी परिपत्र अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि सोही वर्षको नाफामा देखाउन पाएका छन्। यसअघि असारभित्र उठिसकेको ब्याज मात्र बैंकहरूले आफ्नो वास्तविक नाफा देखाउन पाउने व्यवस्था गरिएको थियो।
1: आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा शेयरधितो कर्जा सीमा निर्धारण हुने व्यवस्थापछि नेपाल राष्ट्र बैंकले त्यसको आधार तय गरेको छ। केन्द्रीय बैंकले बुधबार जारी गरेको निर्देशन अनुसार संस्थाको सबलता मूल्याङ्कन गरी कम्तीमा चुक्ता पुँजीको आकार, थितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफामा रहेको तथा लाभांश वितरण गरेको अवस्था र अवधि, क्रेडिट रेटिङ नियामकीय व्यवस्था लगायतको अवस्थालाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ।
2: इजरायलको केयर गिभर सहायक हेरचाह क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनौट गर्न लटरी प्रक्रिया सम्पन्न भएको छ। इजरायलको जेरूसेलम स्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण पीआईबीए कार्यालयमा बुधबार पारदर्शी र निष्पक्ष रूपमा लटरी गरिएको काठमाण्डु स्थित इजरायली दूतावासले जानकारी दिएको छ।

0: bonus pound.
1: Vista Captain Nordico, kesa matabi dewa may home.
0: Bharpur manoranjan sahit, matra ru 999 mai Dish Home ko FIFA World Cup 2026 season pass linuhos. Ra paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma sampark garnuhos.
1: Vista Captain Nordico.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। बंगालको खाड़ीमा दुई डुंगा डुब्दा 500 भन्दा बढ़ी रोहिंग्याको मृत्यु भएको आशंका संयुक्त राष्ट्र संघीय निकायहरूले गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम र शरणार्थी मामिलाका लागि संयुक्त राष्ट्र संघको उच्च आयोग यूएनएचसीआरले जारी गरेको संयुक्त विज्ञप्तिमा यी डुंगा जून महिनाको अन्तिम साता म्यानमारको रखाइन राज्यबाट छुटेको उल्लेख छ।
4: अब खेल खबर। विश्वकप 2026 को अत्यन्त रोमाञ्चक र तनावपूर्ण सेमी फाइनल भिडन्तमा इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। एटलान्टामा खेलिएको उक्त ऐतिहासिक खेलमा शुरूआती गोल खाएर पनि शानदार पुनरागमन गर्दै अर्जेन्टिनाले इंग्ल्याण्डलाई स्तब्ध बनाएको थियो। खेलको 85 मिनटसम्म 1-0 पछि परेको स्थितिमा कप्तान लियोनल मेसीले दुईवटा सनसनीपूर्ण असिस्ट सृजना गरेपछि अर्जेन्टिनाले 2-1 जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। यस ऐतिहासिक जितसँगै अर्जेन्टिनाले आगामी आइतबार न्यू जर्सीमा स्पेन विरूद्ध हुने फाइनल खेल सुनिश्चित गरेको छ। यो शानदार प्रदर्शनसँगै अर्जेन्टिना फिफा पुरूष विश्व वरियताको शीर्ष स्थानमा कायम रहन सफल भएको छ। विश्वकप 2026 अर्जेन्टिनाको फाइनलसम्मको यात्रा फुटबल इतिहासमै सबैभन्दा रोमाञ्चक र उच्च गतिका नकआउट खेलहरूको श्रृंखला बनेको छ। अर्जेन्टिनाले यस प्रतियोगिताका लगातार तीनवटा नकआउट खेलहरूमा पहिलो गोल खाएर पनि पुनरागमन गर्दै जित हासिल गरेको छ।
3: अब विचार विश्लेषणको पालो। औसत सरकार अनुत्तरदायी प्रधानमन्त्री शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आवरण लोकतान्त्रिक छ तर उनको व्यवहारमा भने गैर लोकतान्त्रिक प्रवृत्ति देखिन्छ। वास्तवमा भूमिगत गिरोहको शैलीमा सरकार सञ्चालन गरिएको छ। उनको कार्यशैली चक्रवर्ती सम्राटको जस्तो प्रतीत हुन्छ। लोकतान्त्रिक प्रणाली र पार्टीलाई केवल उपयोग मात्रै गरेको देखिन्छ। लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीलाई कि संसदले नियन्त्रण गर्छ कि पार्टीले। यदि संसद वा पार्टीले नियन्त्रण गर्न सकेन भने त्यस्तो सरकार वा प्रधानमन्त्री निरंकुश र अधिनायकवादी हुन्छ। अहिले उनलाई न संसदले नियन्त्रण गर्न सक्छ न पार्टीले। सरकार अनुत्तरदायी हुनु भनेको अधिनायकवाद तथा सर्वसत्तावादतर्फको पहिलो पाइला हो।
4: साउने संक्रान्ति सांस्कृतिक उत्सव शीर्षकमा गीता अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ। साउने संक्रान्ति नेपाली समाजको सांस्कृतिक जीवन्तताको एउटा महत्वपूर्ण प्रतीक हो। सूर्यको दक्षिणायन आरम्भसँगै आउने यो पर्वले प्रकृति, कृषि, स्वास्थ्य, धर्म, परिवार र समुदायलाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ। लुदो फाल्ने परम्परादेखि बोलबम यात्रासम्म, शिव आराधनादेखि ग्रही पर्वसम्म यसको विविध स्वरूपले नेपालको सांस्कृतिक बहुलतालाई झल्काउँछ। समय परिवर्तनसँगै जीवनशैली भेरिए पनि यस्ता मौलिक पर्वको सार भने उस्तै रहन्छ। साउने संक्रान्तिले नेपालीलाई आफ्नो परम्परा सम्झाउँछ, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ र सामूहिक सद्भाव तथा सांस्कृतिक पहिचानलाई पुस्तौंसम्म जीवित राख्ने प्रेरणा प्रदान गर्छ। यही कारण साउने संक्रान्ति केवल पात्रोमा आउने एउटा तिथि होइन, नेपाली जीवन, संस्कृति र सभ्यताको निरन्तर यात्रालाई उजागर गर्ने एउटा महत्वपूर्ण सांस्कृतिक उत्सव हो।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुन्छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्वमा पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 98527992 98422 59 7495, 98423523625।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-42-89-72 प्रहरी चौकी बिरा

ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप राइटर रमन कार्की।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिज दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ पाथीबारा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स, विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

खसम बाहिर गएको दुई महिना बाछ जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाछ उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आश उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सब

mamãe, roja cozinha, pague com a pulha.

चाहिने हामीलाई तिमी चाहिने आउन बस दाहिने कर्मानु पर्दैन आउन

तिमलाई कठै बरी किन खोज्छौ जोरी लान्छु अब तानेर

रे हो यति का दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाई हिँड हो र

0: तंगिनी हो जमने होइन के मत
1: जम्मा त पर्ने त हो त नि खैरे यहाँ याउबेको केटाहरू
2: ए हामीलाई त मान्छे नै पनि नदेखेको तिरो गरेर नाच्दछौ गर्दा कसो छिटाओ
3: हो हो
0: गाडी पर्ला

0: आखिर मलाई किन धोका दियो? हाँ, जवाब देऊ मलाई।
1: बन्द गर तिम्रो यो नाटक, मलाई मेरो फ्यामिली भन्दा ठुलो अरू केही पनि छैन। बरु मर्छु भने मर।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सुसैनी समय सूचक, यो जनमनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेनी द्वारा जनहित में जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला।
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: लुगा लगाओ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइराखेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हालैछ दमकल फोन नम्बर 0215446666 मोबाइल 9840826972 प्रहरी चौकी बिराट चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901637 सुकुना हस्पिटल बिराट चौक 0215446786 एम्बुलेन्स 9852054886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

0: 16601340 98015712 36
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोभिड-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601 36040 र एनसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601 36040 तथा 98015712 36

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: Sir. एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा एलजी. एलजी, लाइफ गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले 245 वटा धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ. संविधानका कुल 308 धारा मध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो. सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले पनि संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्. प्रधानमन्त्री वारेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ. कार्यदलको प्रतिवेदनका धारा 274 अनुसार नेपालको सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ. कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो. कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानभित्र राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन्. मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी 16 चैतमा कार्यदल गठन गरेको थियो. तर कार्यदलमा कांग्रेसले प्रतिनिधि पठाएन. एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्. 22 असारमा नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए. संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन. देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन, वरिष्ठ अधिवक्ता निमार्जन आचार्यको भनाई छ. त्यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको थियो. औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र टीकाराम भट्टराईको भनाइ छ. त्यस्तै संयोजक बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहका अनुसार प्राप्त सुझावलाई जस्ताको त्यस्तै राखेर प्रतिवेदन तयार गरेका छौं. अन्य दलसँग सम्वाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको असीम शाहको भनाइ छ. प्रधानमन्त्री वारेन्द्र शाहका अनुसार संविधान संशोधनबारे अहिले बहसपत्र तयार गर्ने हो. सरकारवाला सबै क्षेत्रसँग यसबारे कार्यदलले कुरा गरेको छ. अहिले नै संविधान संशोधन प्रक्रिया शुरू गरिहाल्ने होइन, प्रधानमन्त्री वारेन्द्र शाहको भनाइ छ. बहसपत्र तयार पार्ने कार्यदलले संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविदहरूको टिप्पणी छ. कार्यदलको प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीका रूपमा लिई सबै राजनीतिक दल समेट्न सरकारलाई संविधानविदहरूले सुझाव दिएका छन्. संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ.
3: नागरिक दैनिकमा 5 मन्त्री हटाइँदै बालनका लागि अवसरकी चुनौती शीर्षकमा खबर छापिएको छ. सिंहदरबारभित्र पछिल्ला केही दिन यता एउटा चर्चा तीव्र रूपमा बढ्दै गइरहेको छ. प्रधानमन्त्री बालन र शाह बालन नेतृत्वको सरकारले 5 मन्त्रीलाई हटाएर नयाँ मन्त्री राख्ने तयारी गरेको छ. औपचारिक बहसको विषय नभए पनि यस विषयमा राजनैतिक वृत्त, प्रशासनिक संयन्त्र र सत्ता निकट वृत्तमा राम्ररी नै चर्चा पाइरहेको छ. चर्चामा रहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी छन्। यसरी यदि यो चर्चा निर्णयमा परिणत भयो भने यो सरकार बने यताकै सबैभन्दा ठूलो मन्त्री परिषद पुनर्गठन हुनेछ. यसले सरकारको कार्यशैली, सत्ता समीकरण र आगामी राजनैतिक दिशाबारे पनि नयाँ बहस शुरू गर्ने निश्चित देखिएको छ. सरकारको औपचारिक धारणा सार्वजनिक भइसकेको छैन, तर सिंहदरबार स्रोतका अनुसार सरकारभित्र कार्य सम्पादन समीक्षा, आगामी नीति कार्यान्वयन र राजनैतिक सन्तुलनका विषयमा विभिन्न तहमा छलफल भइरहेका छन्। यही पृष्ठभूमिमा केही मन्त्री परिवर्तन हुन सक्ने चर्चा चुलिएको हो. यद्यपि अहिलेसम्म मन्त्री परिषद पुनर्गठन सम्बन्धी न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले केही

0: गरेको छ न सरकारका तर्फबाट कुनै विषय बाहिरिएको छ त आन्तरिक रूपमा औपचारिक टीका टिप्पणी मात्र। मन्त्री फेरबदलको चर्चाका पछि सरकार र मन्त्रीहरूको कार्यशैली नयाँ नीति तथा कार्यक्रम र बजेट तथा प्रधानमन्त्रीको हस्तक्षेप कार्यशैलीको चर्चा हुने गरेको छ। चिया चर्चामा भएको छलफल र सिंहदरबार परिसरमा हुने कुराकानीको तारतम्यतालाई हेर्दा मन्त्री फेरबदलका तीन विषय प्राथमिकतामा उठेको विश्लेषण गरिएको छ। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालिनले असार 25 गते नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा छलफल गरे। उक्त भेटमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई बोलाएनन्। बरू व्यवसायी समेत रहेकी सांसद विदुषी राणालाई छलफलमा सघै राखे। झण्डै दुई तिहाई बहुमतको सरकार बने पनि निजी क्षेत्र उत्साहित नभएपछि प्रधानमन्त्री शाह श्रृंखलाबद्ध भेटघाटमा व्यस्त छन्। उद्योगी व्यवसायीसँग छलफल गरेपछि उनले असार 26 निर्माण व्यवसायीसँग भेट गरे। लगत्तै ऊर्जा क्षेत्रका प्रतिनिधि, व्यवसायी, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाली पानका अध्यक्ष सहित पदाधिकारीलाई बोलाए, तर यी कुनै पनि भेटघाटमा अर्थमन्त्री वाग्लेलाई राखेनन्। यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ़ेको संकेत गरेको छ। प्रधानमन्त्री शाहको यो शैली अर्थमन्त्री वाग्लेलाई चित्त बुझेको छैन। उनले पार्टी सभापति रवि लामिछानेलाई पनि यसबारे गुनासो गरिसकेका छन्। 28 असारमा बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आएका शाहसँग सभापति लामिछानेले यसबारे सोधेका थिए। का अनुसार शाहले उल्टै पर्फर्मेन्स देखाउन नसकेका केही मन्त्रीहरू हटाउनु पर्ने प्रस्ताव गरेका थिए। त्यसरी हटाउन चाहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर वाग्लेको पनि नाम सुनेपछि लामिछानेले उक्त प्रस्ताव अस्वीकार गरे। उल्टै उनले प्रधानमन्त्रीको सचिवालयका केही सदस्य हटाउन सुझाव दिए। व्यवसायिक पृष्ठभूमिबाट आएकी सांसद विदुषी राणालाई व्यवसायीसँगको भेटमा सँगै राखेर प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई तर्साउन खोजेको चर्चा रासोपाभित्रै छ। सांसद राणाले प्रधानमन्त्रीसँगको निजी क्षेत्रको भेट निकै फलदायी भएको र प्रधानमन्त्रीसँगको छलफलले उद्योगी व्यवसायी उत्साहित भएको बताएकी थिइन्। अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्री बालेनले कुरा नमिलेको शुरूकै दिनदेखि हो। सरकार गठन लगत्तै उनले वाग्लेको पहिलो विदेश भ्रमण नै रोकिदिएका थिए। अमेरिकाको वाशिङटन डीसीमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको स्प्रिड मिटिङमा मन्त्री स्तरीय सहभागिता सम्बन्धी अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीले स्वीकृति गरिदिएनन्। त्यस्तै अर्थनीतिमै मत भिन्नता, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपास, बजेट अघि भित्राइएका गाड़ी र करको दर हेरफेर विवाद, सोडिमको अमेरिका भ्रमण अस्वीकृत लगायतका उपशीर्षकमा चिस्टियो बालेन सोडिम सम्बन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
0: आजका पत्र पत्रिकाहरूमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रिहा भएको सम्बन्धी समाचारहरू छापिएका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा विशेषले साधारण तारिखमा छाड्न भनेको हो। उनलाई गत 8 असारमा पक्राउ गरी मुद्दा दायर गरिएको थियो। पौडेलले लाभ लिएको भन्ने पर्याप्त आधार नभएको भन्दै उनलाई अदालतले साधारण तारिखमै छाड्न भनेको हो। उनलाई 20,90,00,000 बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। बिचौलिया दीपक भट्टलाई फाइदा हुने गरी निर्णय गरेर लाभ लिएको अभियोग पौडेलमाथि लगाइएको छ।
1: विगत 9 दिनदेखि जारी मिटर ब्याज विरोधको आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान 9 बजेदेखि शुरू भएको सरकारी वार्ता टोली र पीड़ित पक्ष बीच साढे 5 बजे 9 बुझे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीय गाछीबाट शुरू भएको मिटर ब्याज पीड़ितको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि वार्ताको पहल भएको थियो। असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबारे काठमाण्डु आएका पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच सघन वार्ता समेत भएको थियो। शुक्रबार फेरि दुवै पक्षबीच झण्डै 8 घण्टा छलफल भएपछि यो सहमति जुटेको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीतर्फ सचिव सापकोटा र पीड़ित पक्षतर्फ अवधेश कुशभाले हस्ताक्षर गरेका छन्। सहमति अनुसार सरकारी मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथा पुनः उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेक स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले तीन महिनाभित्र विशेष विधेयक मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्ति ग्यारेन्टी गरिनेछ। सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेमाथि कड़ा कार्यवाही व्यवस्था गरिनेछ। मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ।
0: कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालसम्म ढुवानी गर्ने प्रक्रियामा महत्वपूर्ण विस्तार गर्दै कोलकाता विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल भारत परिवहन सम्झौता अनुसार तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क, रेल र राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले 4 नोभेम्बर 2026 इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टन बजार बन्दरेहाबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सासम्म रेल सेवा सञ्चालनको अनुमति दिएको थियो। उक्त निर्णय कार्यान्वयनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ। त्यसपछि 26 फेब्रुअरी 2026 कोलकाता भन्सारले सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर स्थित नेपाली भन्सार यार्डसम्म रेल मार्फत माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाइएको थियो। सही व्यवस्था अनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा शुरू गरिएको हो। नेपाली महावाणिज्य दूत जमक झक्क प्रसाद आचार्य तथा कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए। पहिलो ढुवानीमा भारतीय कन्टेनर नियमन लिमिटेडको रेल मार्फत नेपालको स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका 40 फिटका 40 उच्च क्षमताका कन्टेनर पठाइएको छ। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकै पटकमा 45 वटासम्म 40 फिटका कन्टेनर रेल मार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। आजको नागरिक दैनिकमा खबर छापिएको छ। कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकको समाचार।
1: चौतर्फी आलोचना र विरोधपछि चलचित्र मास्टरनीको प्रचार प्रसारका लागि सार्वजनिक गरिएको गीत युट्यूब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। उक्त गीतले शिक्षक पेशाको मर्यादामा आँच पुर्याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन्। गायक दुर्गेश थापाले आफ्ना दर्शक र शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै मास्टरनी गीतलाई आफ्नो आधिकारिक युट्यूब च्यानल र अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको बताउँदै मनोरञ्जनका लागि तयार पारिएको सामग्रीले अन्जानमै कसैको भावनामा ठेस पुगेकोमा क्षमा याचना गरेका हुन्। आगामी दिनमा अझ जिम्मेवार उत्कृष्ट सृजना लिएर आउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। त्यसै गरी अभिनेत्री प्रियंका कार्कीले पनि एक विज्ञप्ति जारी गर्दै उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको प्रश्न पारेकी छन्। उनले कलाकारिता माध्यमबाट समाजको सम्मानित पेशा र व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्याउने कुनै मनोसाय नरहेको उल्लेख गर्दै अन्जानमा भएको गल्तीप्रति पनि माफी मागेकी छन्। कार्कीले यस घटनालाई गल्ती सुधार्ने महत्वपूर्ण पाठका रूपमा लिएको र भविष्यमा सृजनाहरू छनौट गर्दा थप संवेदनशील, जिम्मेवार र सचेत रहेको बताएकी छन्। गीतले शिक्षकहरूको गरिमा घटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्तत निर्माण पक्ष र कलाकारले गीत हटाउने र माफी माग्ने निर्णयमा पुगेका हुन्। गीत अश्लीलता फैलाउने दियोअर्थी थियो भने शिक्षिका पेशाप्रति नै तेज बोध गरिएको थियो।
0: आजको अन्नपूर्ण पोस्ट दैनिकमा नेपाल औषधि लिमिटेडबाट दुई वर्ष